عندي 6 أولاد وزوج مريض، ما يقدر أحسب سوري برمتوني أسجستان وسوق ونسات وزوج مريض نتراو مريض نتراو شلو نبي ما تزيستي على لقال يقول المريض شنو مكاسا أتحان مريض سيرا هنا في الكات هي فاتفاتين إيها أتحان مريض سيرا بعرض من لمال for example بق مريض أي حانكا और लोग जो तहां का बोलूंगा अच्छा हम लोग से सेलेक्ट में जमा कर उधर लगो नहीं तो जब पाया मुंतु काम रो दे तो इस तरह जब हम मारो से निम्न अफेक्ट आ दो इधर मत हंसो मत यार इधर कुछ जहाँ रो ताऊ अधूरूस